शब्द मरे मन निर्मल संत। इस मन नु मारना है शब्द नाल। जदों असी इस मन नु शब्द नाल मार लांगे ते मन निर्मल हो जाएगा। बस जिस वेले मन निर्मल हो गया ए पूजा थाए पाई, ए फिर पूजा थाए पै जाएगी। बस कोशिश करिए इस मन नु शब्द दे नाल मार ली, ये मन निर्मल हो जाए। क्योंकि तुसी वेखदे हो कई बार पाठ करदे आ मन टिकदा नहीं, मन भटकण लग पैंदा, कदी इधर कदी इधर, कदी वो काम याद आ गया, कदी कुछ याद आ गया। हमेशा मनुख कुछ ना कुछ याद करदा रहिंदा। इहदा भाव की होया, मन टिकिया नहीं, मन एकागर नहीं होया। इत्थे फिर सहम कहिंदे ने शब्द दे नाल इस मन नूं मारना शुरू कर। जदों मन थिड़के फिर उन्हों खिंचो, जदों मन किसी पासे जाए फिर वापस ले आओ। बार बार उसनू वापस लियाण ते एक दिन मन टिक जाएगा। फिर जदों मन टिक गया फिर नहीं उखड़ता, फिर नहीं किसी पासे जाएगा। आस पास जो मर्जी हुंदा रहे फिर एकाग्र बैठेगा, क्योंकि मन टिकया होया है। ते मन टिकेगा ही ता जिसले शब्द दे नाल इस मन नू मारांगे, ए मन निर्मल हो जाएगा। निर्मल होण तो बाद फिर ए पूजा इस दर ते प्रवान होवेगी। क्योंकि असी आउंदे सब आ ते सब चाहते भी हाँ कि साडी हाजरी दर ते लगदा है। हाजरी दर ते भाई उसे दी लगदी जिहड़ा मन करके बैठदा है, मन करके सुणदा है, मन करके सुनांदा है, मन करके पढ़दा है, फिर मन हिरदे विच वसांदा है। हुण जबान तां बोल रही है, जबान दा काम है बोलना, कन्ना ने नहीं सुनिया। जद तक कन्ना नाल सुनिया ना जाए मन तक पहुंचदा नहीं। तीन गल्लां याद रखना, जबान नाल बोलना, कन्ना नाल सुनना ते मन ते असर होना। जद तक तुहाडी जबान दा तुहाडे कन्ना ने नहीं ना सुनिया मन कदी नहीं टिकेगा, मन ते कदी असर नहीं होवेगा। जे मन नूं टिकाणा अपना बोल जोर दी बोलो। जिन्हां दा ख्याल है ना मन टिकदा नहीं, अपना बोल अपने कन्नां नूं सुनाओ। जदों बोल कन्न सुनन लग पै मन आपे कबूल करेगा, मन आपे मन्नेगा। जदों हुण मन ने मन लिया फिर सतगुरु कहिंदे ने सुनिया मन्निया मन कीता भाओ। सुन के मन्निया ते मन के प्यार उत्पन्न हो गया, अंदरों भावनी पैदा हो गई। सुनिया मन्निया मन कीता पाओ, अंतरगत तीर्थ मन नाओ। यही तेरा तीर्थ स्नान है। यही गुरु साहब समझा रहे ने कि पूजा अंदर करनी है। तेरा नाम किया चरना ठिया, हे मेरे परमात्मा मैं तेरा नाम चंद, चंदन जिवें है ना, तेरा नाम चंदन है ते मैं चंदन दियां टुकड़ियां बना लिया ने। ते जे मन उरसा होए, उरसा कहिंदे ने ओ सिल ओ पत्थर, ते ओ पत्थर बना के ओदे उत्ते किसना शुरू कीता है। ते साध संगत जदों मन चंदन बन के उस उरसा ते किसना शुरू हो जाए ते फिर ये मन कसदा कसदा उस परमात्मा नाल जुड़ना शुरू हो जाता है, एक रस हो जाता है। बस करना ते मानना एक रस है। जदों मन एक रस हो गया समझो साड़ी लिव परमात्मा नाल लग गई, असी परमात्मा नाल जुड़ गए। हुण परमात्मा दे नाल जुड़न दा सतगुरु ने बड़ा सौखा साधन दसिया, पूजा कीजे नाम ते आई है। भाई पूजा कर नाम नूं ध्याउणा कर, ए तेरी पूजा है। ते फिर बिन नामे पूज ना होई, क्योंकि बिना नाम तो पूजा नहीं हो सकती। बिना नाम तो तुसी रसना ते की जपोगे, की आखोगे, केड़ा लफ्ज वरतोगे। कम से कम कोई ना कोई लफ्ज ते जबान ते टुकाना पाएगा ना, जा आखांगे सतनाम वाहिगुरु, कोई ना कोई लफ्ज जबान ते टिकदा है। पर सिमरन जेड़ा है मालक ने दिता वह कहिंदे ने भाई वाहिगुरु दा है, वाहिगुरु वाहे गुरु। कहते ने वाहे गुरु एक ऐसी दात है जिमें एक किसी खूह दे विच कोई बर्तन सुटो, जांदा खाली है
لکھنا ہوں پر میں یہ تے سمکش رکھ رہی ہوں کہ سانو تھوڑا جا نام کا ویاس ہو جائے کہ نام کا ویاس کی ہے. نام کا ویاس ہے واحگرو اس خالی برتن بنا کے کڑے اندر خوہ وچ سٹنا ہے تے جدو باہر آوے پریا آوے. واہے گرو واہر نو اندر لے جانا ہے, گرو نو باہر لے آنا ہے. او واہے گرو دونوں لفظ بھر جان گے. ہن انہاں نو اندر کیویں ملانا ہے اے ہن ہولی ہولی ہوئے گا, ایک دم نہیں ہو سکتا. کوشش کرو اج تو گھر وچ امرت ویلے اٹھ کے سب تو پہلے واہگر دا جاپ شروع کرو, کیونکہ جدو واہگر دا جاپ زبان تے آئے گا سمرن اگے آرمب ہوئے گا. کوشش کرو پہلے واہگر دا سمرن ہووے, پھر اشنان کر کے پھر آپا نتنیم تے بہ جانے ہیں. پھر کہتے نتنیم ہی اسی طرح جاری رہے. نتنیم ہے نتا پرتی دا نیم, تے واہگر دا سمرن ہے اٹھے پہر. جس ٹائم مالک یاد آوے اٹھے پہر اک تے لیوے منن حکم اپار. اٹھے پہر جس ویلے چیتے آوے اس ویلے اچارن کریا کرو ستنام واہگرو. اے نہیں زبان تے لفظ لیانا کہ ساڈے کول سما نہیں ہے, سما بہت ہے. کام تے جان لگے ہاں, کام تو آن لگے ہاں, دکان تے ویلے کھلوتے ہاں یا کام کار تو ویلے کھلوتے ہاں, کنا ساڈے کول سما ہوندا ہے؟ او واہگرو کہن نوں وی سما لگدا ہے؟ بالکل نہیں. واہگرو کہن کوئی ٹائم نہیں لگتا بھائی, زیادہ نہیں, کٹ تو کٹ کر زبان تے واہگرو دا سمرن ضرور رکھیا کرو. جدی زبان تے واہگرو دا سمرن آ گیا سدگرو آپے بخشش کرن گے, باقی سمرن بھی آپے ہو جائے گا. سو اس لیے سانو گرو والوں حکم ہویا ہے پوجا اکال کی, پرچا گرو شبد کا, دیدار خالصے کا. تین چیزاں یاد رکھنیاں, پوجا اکال کی کیونکہ پوجا اکال پرکھ دی کرنی ہے, تن سری گرو گرنتھ صاحب شبد گرو دی, اس تو سوا کسی دی نہیں, تے پرچا گرو شبد کا تے دیدار خالصے کا. کتے من چ اچھا پرگٹ ہوے کہ میں کتے نہیں گیا, گرو گھر نہیں گیا, خالصے دا دیدار کرنا ہے. بس خالصے سوا کسی دا دیدار نہیں منگنا. سدگرو کے سوال ہویا سی پادشاہ جی آپ دے درشن کرنے ہون تے کیویں کریے؟ کہن لگے بھائی پنج سنگاں نوں بلا کے کر, انہاں دی سیوا کرنا, میرے درشن ہون گے. پادشاہ دے پانڈ سنگھ نہ مل, صاحب کہن لگے پھر چار, جے چار نہ مل کہن لگے تین, جے تین نہ مل تے دو, جے دو نہ مل تے ایک. پادشاہ کئی بار ہوندا ہے ایک سنگھ بھی نہیں ملدا, پھر کی کران گے؟ سدگرو کہن لگے پھر انج کرنا, آپ تیار برتیار ہو کے شیشے دے سامنے کھڑے ہو جانا, فتح گجانا مینو تے تانو اکو جہ دیدار ہو جان گے. اتنی وڈیائی گرو صاحبان نے دے دیتی کیول اسے لئی کہ اسی کیول گرو گرنتھ صاحب دے لڑ لگ سکیے, اس شبد گرو دے لڑ سکیے. اس شبد گرو نو نہیں پلانا, آؤ پئی کوشش کریے پوجا کیول ایک سری گرو گرنتھ صاحب دی کریے, او ہے نام دی. کرو رسناوان پوتر سارے مل کے آخو جی.